यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री आवास योजनाको अधीनमा असममा 5,000 करोड रुपियाँ अधिक धन विनियोगले 3,80,000 बासगृह निर्माण गरिनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो कृषि र कृषक कल्याण तथा ग्रामोन्नयन मन्त्री शिवराज सिंह चौहानलाई नयाँ दिल्लीमा गरेको साक्षात्कारमा केन्द्रीय मन्त्रीले यो धनराशिको साथै कृषि सन्दको निम्ति अतिरिक्त 139 करोड रुपियाँ अनुमोदन प्रदान गर्नुभएको छ। यसको अधीनमा उल्लम क्षतिग्रस्त बासगृहहरूलाई अग्राधिकारको आधारमा पुनर्निर्माण गरिनेछ। केन्द्रीय सरकारले राज्यको चिया बगानमा गृह निर्माणको निम्ति सहयोग प्रदान गर्नेछ भनी मुख्यमन्त्रीले जान्न दिनुभएको छ। उहाँले यो गुरुत्वपूर्ण सिद्धान्तहरूको निम्ति केन्द्रीय मन्त्री श्री चौहानलाई कृतज्ञता ज्ञापन गर्नुभएको छ। मुख्यमन्त्रीले केन्द्रीय सरकारलाई उलाउमा क्षतिग्रस्त राज्यको राष्ट्रिय राजमार्ग पुनर्निर्माणको क्षेत्रमा अग्राधिकार दिनलाई पनि आह्वान गर्नुभएको छ। हिजो नयाँ दिल्लीमा केन्द्रीय

सड़क परिवहन र राष्ट्रिय राजमार्ग मन्त्री नितिन गडकरीसँग भएको साक्षात्कारको समयमा मुख्यमन्त्रीले यो विषय प्रकाश गर्नुभएको हो। उहाँले राज्यको क्षतिग्रस्त सडकहरू शीघ्रै मेरामती र पुनर्निर्माण गर्नको साथै भविष्यमा क्षति कम्ती हुने गरी सडक कालबाट र दलङको नक्सा तथा निर्माण पद्धति अधिक विज्ञानसम्मत गर्न अनुरोध गर्नुभएको छ। त्यसरी नै जोराबाटको कृत्रिम उलाउ समस्यालाई स्थायी समाधानको निम्ति राष्ट्रिय राजमार्गको ढाँचा पुनः नक्सा प्रस्तुत गर्ने विषयलाई छलफल गर्नुभएको छ। मुख्यमन्त्रीले बाईहाटा चारैलेदेखि तेजपुर संयोगी फोर लेन राष्ट्रिय राजमार्गको घोषणाको निम्ति केन्द्रीय मन्त्रीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। डाक्टर शर्माले उलाउ क्षतिग्रस्त नुमलीगढ जाजी र जाजी डिब्रुगढ संयोगी सडकको मेरामतीको निम्ति पनि आह्वान गर्नुभएको छ। त्यसरी नै कालायनदेखि सिल्चरसम्म फोर लेन राष्ट्रिय राजमार्ग राज्य सडकदेखि राष्ट्रिय राजमार्गमा विकास गर्न सन्दर्भमा पनि छलफल गर्नुभएको छ। यसका साथै श्रीभूमिको बिचदेखि जाने 37 नम्बर र 8 नम्बर राष्ट्रिय राजमार्गको विकसीकरण कार्य चाँडो गर्नको निम्ति सिल्चर सिलङ एक्सप्रेस करिडोर र गहपुर नुमुलीगढ सुरुङ्ग अग्रगतिको सन्दर्भमा पनि बैठकमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री क्षुद्र खाद्य संस्करण उद्योग योजनाको अधीनमा असमले श्रेष्ठ राज्य पुरस्कार प्राप्त गरेको छ। नयाँ दिल्लीमा हिजो आयोजित कार्यक्रममा केन्द्रीय मन्त्री चिराग पासवान देखिन असम राज्य ग्रामीण जीविका अभियानका सञ्चालक कुन्तल मणि शर्मा बरदलैले यो पुरस्कार ग्रहण गर्नुभएको छ। राज्य सरकारले गुजरातको नगर योजना उद्भवनी दिशाहरू अध्ययन मार्फत राज्यको क्रमर सम्प्रसारित नगरहरूको विकासको निम्ति योजना गरेको छ। गुजरात भ्रमणकालमा ग्राहक परिक्रमा गृह निर्माण र नगर परिक्रमा मन्त्री कौशिक राईले हिजो राज्यका नगर उन्नयन विकास विभागसँग छलफल गरेपछि यो कुरालाई प्रकाश गर्नुभएको हो। राज्यको विभिन्न क्षेत्रमा प्रहरीले नसालु पदार्थ विरुद्ध कठोर अभियान जारी राखेको छ। बरपेटा जिल्लाको ताराबारी थानाको प्रहरीले हिजो धेरै परिमाणमा नसालु पदार्थ सहित एकजना हेराफेरीलाई पक्राउ पारेको छ। यो व्यक्ति जिल्लाको चर क्षेत्र लगायत विभिन्न स्थानमा नसालु पदार्थ हेराफेरी गरिरहेको थियो भनी प्रहरीले तथ्य प्राप्त गरेको थियो। यता कोक्राझार जिल्लाको गोसाइगाउँको असम पश्चिम बङ्ग सीमान्तको श्रीरामपुरमा हिजो प्रहरीले अभियान चलाई एक ट्राकदेखि बृहत परिमाणमा नसालु पदार्थ जब्द गरेको छ। यस संक्रान्तमा ट्राक ड्राइभर र एकजना सहयोगीलाई पक्राउ पारिएको छ। प्रहरी सूत्रले प्रकाश गरेअनुसार गुवाहाटीदेखि सिलगढी गइरहेको निम्ति यो नसालु पदार्थको परिमाण लगभग 1.5 किलोग्राम थियो। प्रहरीले घटना सम्बन्धी तदन्त जारी राखेको छ। स्वास्थ्य र परिवार कल्याण विभागको अधीनमा एचआइभी सन्दर्भमा सजगता वृद्धि उद्देश्यले राज्यको प्रतिखण्ड जिल्लामै आजदेखि 60 दिने विस्तृत आइईसी अभियान सुरु भएको छ। डिब्रुगढ जिल्ला पुस्तकालय प्रेक्षागृहमा आज बिहान 10 बजे अनुष्ठित भएको यो अभियानलाई उद्घाटन गर्नुभएको छ स्वास्थ्य र परिवार कल्याण मन्त्री अशोक सिंहलले। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम रेडियो मेपको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 26 सेकेन्ड भएको छ। यसका साथैमा भास्कर दाहाल श्रोताहरूलाई

स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको अन्तर्गत सुन्नुहोस् उद्घोषकले मन पराएका केही गीतहरू, र यो गीत सुन्ने क्रममा पहिलो गीत सिकार्नुहोस् अन्जु देवीको स्वरमा यो गीत।